0: रेडियो अमन नेटवर्क,
1: पैगाम अमन है,
2: प्यार की एक दुनिया लेकर,
3: मोहब्बत समेट कर
1: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
4: रेडियो अमन नेटवर्क अमन।
5: سارا داس دی ماشومان یو خوا او تبل خوا کپڑو شاپنگ دا پارا با ترسو مونگا بازارونو کی گرزو
6: او ہو سریا پریشان کی گما دا دی مسلی را سرا دیر خیستا حل دی
5: آغاز
6: السید کلا

0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: आप सुन रहे हैं रेडियो अमन 88.4 बटग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा।
2: گران اور ادن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹا گرام دے دا وقتا سو زمونگا اسلامی نشریات آوری۔

0: हाँ जी ग्रैंड ऑर्डन का सॉरी रेडियो अमन एफएम बटा सी शरीयत 4 बटा ग्राम जी ओकाल तरफ था गुरुजी प्लान सरा सुक्ति जी अस्सलाम वालेकुम जी
1: अस्सलाम वालेकुम जी
0: वालेकुम सलाम खैर दी सत सियत खदे जी
1: हां जी शुक्र दे अल्लाह सर तो देखो पहले कने
0: शुक्र दे अल्लाह फजल दी जी
1: जी सर तो ना यो को सपोर्ट में कोई
0: जी जी जी
1: दे यो कोर की जी लगदा से को लगाऊ का तो के कोर के लगा खूब क्यों का तो के खादी दा का ना यो में खादी की लगा में खादी दा आ का कोर की भी हमें दे के हम उन जो शो
0: जी जी
1: खादी उन दा हम पकेरा में जी हम दा से पूरे लेने दा शुरू हो बन से जान तो आगे की गुरु आहा लाशुन दा से अवल रावी की प्राप्ति दी
0: لاشونه چی دیدا لکه فطری خپل عام مرگ سره مړ دي کنه
1: نه نه ژوند دي جندی کا شان لکا لکتی اس جندی دی کنا
0: جی
1: بیا سے راوی سے دی یہ میں دام مڑ چھل لی جی لکا لگا تاب کے راوی جی راوی کی جی جی دا سے بو نو اہ لا چھنے دا چھو لے کی جی دا سے رافات
0: جی جی
1: ا سی نو ہا کی کی لگا تا دی لا چھنو اوہ کی نو من دا سے ضروری او پاس جی دا سے ہا کی بو اما نے لگا خازی دا خازی کی دا دے ہم خبر اپ کے راشی
0: صحیح صحیح بس تاسو ریڈیو تو وکی دیتا وعلیکم السلام جی

हर तरफ था दाना दीदी चिक्रिमान क्रिमान औ क्रिमान वे तासो हम हैरान ये जो उस कम क्रिम जान ला रहा उड़ू जग ची मार्केट के होते खुदे मला क्रिमान दी नो ए जुलाल अश्तक ना सलग हम कवई चले रे कई बा स्तासो दमख टूली मसली हागा हम पयो जल सरा को स्तासो मखतूर वी या तेर सरे दे दागुन दी चापुन दी दस्तर गुलान दी तूरे हलकी दी या दागा शांति نور ډیر مسلی وی او تاسو مخ ور سره ډیر بدرنګ ښکاری نو هم اوس ځان نه راوړی زلال کریم او پیسواش چې د مخ دغه ټول مسلې درلا مکمل ختم کی او د خایس په خون پوه شي په خوند زلال به تاسو ته په هر یو جل نستور کاسمیټک سٹور او میډیکل سٹور کې ډیر پاسانه ملاویږي او د نورو معلوماتو لپاره پرې نمبر کال وکړي 0311 19 36 633 یعنی صفر در یو یو یو نہ دریش پگ شپگ در

तो बिल्कुल जनाब दादे फिर मटे शिशार या चार रेडियो मन बटग्राम दे माता वेली शियार जे निजाम सईद तासु तो से वेली शिदा तासु मुक्त बफला हुआ देना बनना रजा खान से सलाम वालेकुम मनोने अला संगे खई زمنگ استاسو پروگرام دیر انتظار دی منونے یما تدا ٹپی پلے کھا زبیر نواز ٹپی دی پلیز آئی ایم ریا جانی

0: बिल्कुल जनाब, दे तो भाई सा मुखसन शाह दुकान लपासा तासो पल प्रोग्राम कवे जी जर रात लिल ग्वाडम जी ने संगीन मोमन खुआ था जर राशम जी संगीन मोमन
1: मत छिनी
0: संगीन सर रावे थाऊ के प्रोग्राम की वर्ताऊ है न कत्ता सुते टेम दर कहू न बिल्कुल सलाम निजाम भाई तासु सिंह है शो नाइस था टूल त सलाम इट्स मी मायरा मायरा पे खैर आली सलाम वालेकुम निजाम मामू आप कैसे हैं मेरी तरफ से आल लिसनर को सलाम और आपको स्पेशल सलाम आई एम नफीसा खान दुरानी बटल से बहुत बहुत शुक्रिया डेरा मनना बटुलो वालो खुश रहो सेत गनी तस्दी بلاگانی جوڑی کر دی زخم منگک پا کور کی وجنم آو منڈا ورلا ورکوما سدرام منگک نڈی را یریگی تاسو کار تاسو کار روپے بوجو کی پرتی اسما والی السلام علیکم مامو سنگھ اخی سارا جمل نفیسا خان دورانی اسما زویا اندلیب سنم گل لائبا ہاشمی زارا پیشو فجر سدرا نادیا گل دے ٹور تسلام آئم اجوا داخو ند جانا نچی دے مین کھم اس میں نکڑے تپو سنو السلام علیکم مامو آپ کیسے ہیں پروگرام بہت اچھا ہے بہت زبردست ہے سب بہنوں کو سلام خاص سلام مائرہ شیرازی سدرا انسا فائزہ ہانیا علیمہ سادیہ مانور اکسا جانی اندلی سارا لائبہ ہاشمی اور بہنوں کے نام نہیں یاد اس لیے سب سننے والوں کو سلام آئی ایم نازش نور فرام چھ پروگرام خدا چھ ندی یاد پورا کنا غمخ کی او کسنو اغا کراچے کی کنا ہے او کابلے لانو اگیشے دے غریب سر روپے نشتا نوالتا اغا ریڑے والا کشمیش لگولی دی کور دغا دا مسیشی ورتو یارا کشمیش یعنی اس کی روز دیر دیر جاتو گیشے دے زڑی شے دے ورتو یارا وی کدام ٹولو خوڑل نو سوی نام برا کئی او کو میں نو خوڑل نو اغا ورتے ٹک دو نام شرط کے خو کنا چھے کل دو شرط کے خو نو دے لگیا دے